ये वंग दी दिले वंग रश ये ख्वाशीन ज़रूख या करन बाहु ब्रा कुश्तन खुश कुदाइक बिरन नामुस शरफ़ रसन शंगाल नामुस پیش روژه جیان کردستان ای که جو خورتین مه ای لغوان این کرد ای گل کردستان